0: श्रोताओं, रामपुर में शायरी का जब भी जिक्र होता है तो बड़े ही अदब के साथ होश नोमानी साहब का नाम लिया जाता है। एक ऐसे शायर जिन्होंने रामपुर की शायरी की पहचान रामपुर से बाहर पूरे हिंदुस्तान में अपने ही ढंग से करवाई। आज इस वक्त हमारे साथ हैं होश साहब। कार्यक्रम में हम आपका स्वागत करते हैं।
1: शुक्रिया।
0: शायरी का शौक किस उम्र से हुआ और किसको देखकर लगा कि हाँ, मैं भी कुछ लिख सकता हूँ?
1: साहब, ये बचपन से है।
0: अच्छा।
1: यानी मुझे बैतबाजी में के मुकाबलों में स्कूल में हमेशा फर्स्ट प्राइज मिला। और सन 45 में,
0: पैदाइश कौन से सन की है?
1: सन 33
0: 22
1: मार्च 1933 तो जामिया इस्लामिया दिल्ली की 25 साल।
0: अच्छा।
1: सिल्वर जुबली, तो वहाँ हमारा स्काउट गया
0: जी।
1: तो वो जमाना बड़ा खराब था, इसलिए कि पार्टीशन करीब था और बहुत कुछ ले दे हो रही थी। तो नवाब साहब ने अपने स्पेशल उसमें भेजा हमें, जो ट्रेन है उनकी आपने देखी होगी वहाँ।
0: जी जी।
1: तो उसमें यहाँ के स्काउट को भेजा, मास्टर जरीफ साहब थे और बहुत सारे, तो जो हमारे मतलब गाइड करने वाले थे। तो वहाँ पहुँचे तो मैंने वहाँ पर कई हिस्सा लिया, कई एक्टिविटीज में, जैसे कि तैराकी, उसमें फर्स्ट आया मैं, ड्रामे में फर्स्ट आया। और ख़ास तौर पर जो मुझे वहाँ से इज्जत मिली उसमें, बैतबाजी में।
0: अच्छा।
1: इसलिए कि बहुत बड़ा इंतखाब करके बुलाए गए थे वहाँ के स्टूडेंट्स स्कूलों के, पूरे हिंदुस्तान के करीब करीब, मतलब ये कि इंतखाब करके स्कूल गए थे वहाँ और उसके स्टूडेंट थे। तो बैतबाजी में मुझे वहाँ पर बैतबाजी, ड्रामा और तैराकी में फर्स्ट क्लास मिला। तो बचपन से ही शेर व शायरी का शौक रहा है, क्योंकि घर का माहौल भी कुछ इसी किस्म का था। मेरे वालिद साहब किबला नादगो शायर थे और मेरे नाना,
0: अच्छा,
1: मौलवी मोहम्मदुल्ला खां, वो भी बहुत अदबी आदमी थे। उनकी एक किताब भी लिखी जो तबाह नहीं हो सकी थी। इसी तरह मौलाना चमन साहब थे, हमारे दादाओं में होते थे, वो गणित के बहुत बड़े उस्ताद थे, हिंदुस्तान भर में उनका नाम था। तो मतलब माहौल ऐसा मिला कि जहाँ शायराना मिजाज सबके थे, अरब की बातें होती थी, छुटपने में अपने छुटपने में अपने चचा के साथ, वालिद साहब के साथ नशस्तों में भी चल जाया करते थे। अच्छा, नशस्तों में उस जमाने में बड़ा मुश्किल था जाना साहब, उसको आधाब ऐसे थे।
0: मैं रियासत का वो दौर रहा होगा, क्या कुछ याद
1: तो
0: है।
1: उम्र आके यहाँ और जिम्मेदारों के यहाँ
0: जी जी
1: वो नशस्तें होती थी। और साहब उसके कायदे
0: क्या तौर तरीका होता था?
1: तरीका देखिए, दुरानू होकर बैठते थे सब।
0: अच्छा।
1: दोनों हाथ यहाँ रख के सिगरेट भी आगे रखे, पान भी आगे रखे।
0: अच्छा।
1: और पहलू भी बदलना है, मगर जब तक शायर पढ़ा है पहलू नहीं बदल सकते थे।
0: अच्छा।
1: ये बेअदबी थी। यह सिगरेट नहीं उठा सकते थे, पान नहीं उठा सकते थे। जब शायर पढ़ के रुखसत हो जाए और दूसरे शायर को आवाज देने वाले हों, तो उसके बाद में वही महजब महफिल थी। आज तो ये होता था, मैंने देखा, मुझे तो बड़ा रोना आता था। मैं मुशायरों में हमेशा जाता रहता था। 68 से मैंने ऑल इंडिया मुशायरे पढ़े और 51 से मेरी शायरी का आगाज हुआ। 51 ही में मेरी शादी हुई।
0: अच्छा।
1: मेरी खाला की लड़की, सगी खाला की लड़की, उनसे मसूस, वो उसमें भी हादसा हुआ। वो कुछ मेरा ननिहाल पाकिस्तान जाना चाहता था।
0: अच्छा।
1: तो मेरी वालदा ने उनका, नहीं हम इसे तो नहीं जान देंगे, लिहाजा वो इस तरह हंगामी हालात में।
0: उस दौर की जो शायरी, शुरुआती दौर की
1: जी,
0: हम अपने श्रोताओं के लिए चाहेंगे अगर आपको कुछ याद हो।
1: हाँ साहब, मैं कोशिश करता हूँ। उस दौर की शायरी, जब भी हम आशियां बनाते हैं एक तगैयर फजा में पाते हैं, आप और जहमत नमक पाशी।
0: क्या बात है।
1: आप और जहमत नमक पाशी, जख्म दिल सुन के मुस्कुराते हैं। तो ये उस जमाने की शायरी का रंग था जो अब बिल्कुल नहीं है, और अगर है तो बहुत सुधरा हुआ और बहुत तरक्की के साथ है। डिक्शन भी बदला हुआ है। और आज जिंदगी, असल में शायरी ने और गजल ने खास तौर पर, जिंदगी की सारी सांसें, धड़कने, नब्जे सब अपने अंदर समो, जिंदगी से इतनी करीब हो गई और जिंदगी को इतना करीब कर लिया कि गजल में जिंदगी के अलावा और कुछ है ही नहीं। अच्छा, उसमें मोहब्बत भी है, वो भी जिंदगी है। उसमें नफरत है, वो भी जिंदगी है। उसमें तनकीद है माशरे पर
0: जी,
1: तो वो भी जिंदगी है, वो जरूरी है। या मशवरे हैं, مطلب معاشرے کو سنبھالنے کے لیے وہ بھی زندگی ہے. تو زندگی اتنی قریب ہو گئی غزل سے کہ وہ جو ایک تصور تھا کہ محبوب سے باتیں, اب یہ سمجھ لیجیے کہ زندگی کی باتیں یا زندگی سے باتیں. غزل اچھا, غزل پہ بڑے حملے ہوئے, بڑے حربے ہوئے یہ ترقی پسندوں نے اور تذکرہ کہنے والے لوگوں نے, بڑے غزل کے لیے اچھے لفظ استعمال نہیں کیے. لیکن ہوتا کیا ہے کہ غزل نے جتنی اچھی باتیں تھیں ترقی پسندوں کی وہ سب قبول کر لیں, اور قبول کر کے اپنے اندر مطلب ایک حسن, نیا حسن پیدا کیا, مگر اپنی حیثیت کو نہیں چھوڑا. وہ قافیہ, رضیف, بہر, یہ تمام چیزیں جو برقرار ہیں. بہت سارے حملے ایسے ہوئے کہ فری ورس پہ لوگ کہنے لگے کہ اس میں قافیہ ردیف کو کوئی ضرورت نہیں ہے, نظم معرہ جسے کہتے ہیں, اور کچھ ایسا کہ صرف بہر ہے اور قافیہ ردیف نہیں ہے. مگر وہ قبول نہیں کیا کسی نے, مطلب اس کے ادب گاہوں میں اسے قبولیت کا درجہ نہیں ملا. غزل اپنی اسی حیثیت کے ساتھ رواں دواں ہے اور یہ یوں ہی رہے گی.
0: بہت ساری غزلیں آپ کی نمائندہ غزلیں ہیں, اور ایسی ایک غزل ہم چاہیں گے کہ شروتاؤں کے لیے آپ یہاں سنائیں جو آپ کے دل کو بہت عزیز ہو, کیونکہ کسی شاعر نے یہ بھی کہا ہے کہ فکر مومن کی زبان داغ کی غالب کا بیان, میر کا رنگ سخن ہو تو غزل ہوتی ہے, صرف الفاظ ہی معنی نہیں پیدا کرتے.
1: آپ اجازت دیں جی تو میں ایک نظم سناتا ہوں, ایسے شعرا کے لیے کہ جن بیچاروں کے مجموعے نہیں سب سکے اور وہ چھوڑ کے چلے گئے, خدا نہ کرے چھوڑ کے جانے والے نہیں ہوں, ان کا سب کا چھپے. تو اس میں دیکھیے میں ایسا کہتا ہوں کہ انا کو بند کرو اپنی سیف میں پہلے, انا کو بند کرو اپنی سیف میں پہلے, سجا کے تاک میں پھر اپنی آبرو رکھ دو. یہاں دیکھیے کہ آج کل مشاعرے میں زیادہ ہوں گا, ناچنا کودنا, ہاتھ پاؤں ہلانا, چیخنا چلانا, یا مطلب سیکس کو اس طرح بیان کرنا, یا کسی کے اوپر تنقید کرنا, تو اس طرح کی جیسے تنقید ہو گئی. تو یہ تمام چیزیں شہرت کے لیے اب چاہیے, اور یہ شریف آدمی کے بس کی نہیں ہے.
0: ڈھنگ بدل گیا ہے, مشاعرے ہو یا کبھی سمیلن ہو, تو
1: لیکن یہ اچھا نہیں ہے نا. اور ادب کے لیے انتہائی گویا توہین کی بات ہے. ہاں تو عرض کرتا ہوں کہ انا کو بند کرو اپنی سیف میں پہلے, سجا کے تاک میں پھر اپنی آبرو رکھ دو, یہ دین دھرم کی باتیں, یہ امن کے قصے, سب ورق کسی اندھے کنویں میں پھینکا.
0: کیا بات,
1: یہ دین دھرم کی باتیں, یہ امن کے قصے, یہ سب ورق کسی اندھے کنویں میں پھینکا ہو کہ ان میں ذکر نہیں سیکسی حسینوں کا, کہ ان میں ذکر نہیں سیکسی حسینوں کا, جو اس سماج سے شہرت کا دان لینا ہے, جو اس سماج سے شہرت کا دان لینا ہے. حسین جسم تراشو برہنا لفظوں سے, حسین جسم تراشو برہنا لفظوں سے, حسین جسم تم ایسا کر نہیں سکتے, یقین ہے یہ مجھے کہ تم خود اپنی نگاہوں میں باوقار رہو, کہ تم خود اپنی نگاہوں میں باوقار رہو, تمہاری فطرت خوددار کو نہ پہنچے ٹھیس. تو یہ کرو کہ یہی سہل ایک طریقہ ہے, کسی بھی کنجے مقام میں بہت خاموشی سے قلم سے اپنے زمین پر کوئی لہج کھو دو, پھر اس کی سطح پر اپنے لکھے تمام ورق بجائے بستر تہ پر بچھاؤ اور دیکھو ادھر ادھر سے کوئی اس طرف نہ آ جائے. پھر اطمینان سے گہری سی ایک سانس بھرو اور اپنے کاغذی بستر پہ جا کے سو جاؤ.
0: کیا بات ہے, اور اپنے کاغذی بستر پہ جا کے سو جاؤ.
1: غزل میں تبدیلی آئی.
0: جی جی.
1: صرف میں رہ جاؤں گا, دیوار و در رہ جائیں گے, صرف میں رہ جاؤں گا,
0: دیوار و در
1: رہ جائیں گے, سچ اگر بولا تو رشتے ٹوٹ کر رہ جائیں گے.
0: کیا بات ہے,
1: صرف میں رہ جاؤں گا, دیوار و در رہ جائیں گے, سچ اگر بولا تو رشتے ٹوٹ کر رہ جائیں گے. میرے پرکھوں سے جو چپکے چپکے مشتق آئے ہیں, میرے پرکھوں سے جو چپکے چپکے مشتق آئے ہیں, وہ سبھی قرضے میرے بچوں کے سب رہ جائیں گے.
0: کیا بات,
1: میرے پرکھوں سے جو چپکے چپکے مشتق آئے ہیں, وہ سبھی قرضے میرے بچوں کے سر رہ جائیں گے, اور موت پردہ ڈال دے گی سارے عیبوں پر میرے, میرے صرف لوگوں کی زبانوں پر ہنر رہ جائیں گے. موت پردہ ڈال دے گی سارے عیبوں پر میرے, صرف لوگوں کی زبانوں پر ہنر رہ جائیں گے. کہا کیا میں ذرا سا مسکرایا بھی تو آپ, کہا کیا
0: میں
1: ذرا سا مسکرایا بھی تو آپ, جام کی مانند کھن سے ٹوٹ کر رہ جائیں گے. کہا کیا میں ذرا سا مسکرایا بھی تو آپ, جام کی مانند کھن سے ٹوٹ کر رہ جائیں گے. اور ایک انچاہی خاموشی, ایک برفیلا سکوت, ایک انچاہی خاموشی, ایک برفیلا سکوت, منزلیں آنکھوں میں پیروں میں سفر رہ جائیں. ایک انچاہی خاموشی, ایک برفیلا سکوت, منزلیں آنکھوں میں پیروں میں سفر رہ جائیں گے, شہر تو کیا